0: Bejong Longti Nintin Li Kung, Kamke Lopti Li Tin.
1: Bejong Longti Nintin Li Kung, Kamke Lopti Li Tin.
2: Jachiwi Sengke Namba, Ngana Bejong Longti Nintin Li Kung, Kangke Longchen je sanda chichi lenchen ge gegen lozang nima yin tsuma kanzang tini ta lontuyen goma ge nong la nga zo ge ta che ge nong ne ta laden ge che ge ane dha yu zho tsir ta lehi jenbu yang bo ge nong ten ba oho ti kor la nga zo peje dan dha ni ane rao zang ji ta sompa tene je re tini ta te dan zhal ten nga zo ge lontuyen goma ge nong la san yi ge zhi san zha bo ji अनि गिदिसि यो बतन जे तिन दिले थो तांबो ल ता देसो गो गर्नि मन दो देजि अनि साहि छि जि अनि ट्रो तांबो द गारे से ना ता लिखि जिम बु वंग बु गन ना आ दा थामे र दा र से ला देन गे छि र दा र नि दे अनि जिंजु आ दा अनि थामे गि जि सल ता दंगा गे छि जे छोबी गे तन जे गे नाय गा जि सुंग बारे तिन दिले ता नि बे गान रे जि जि गस ला अनि राजरवा त खान्डा जिजि गासल र जोगि प त तिनि ग छान्डा बुते खान्डा जिरि ए को पेजि द रानी सही जिसि जेनि तिनि तन्जि गबारे त तिनि द आदा

ten mebar. Ten mebar de mecha zai chani jai josur ji korte sanji bag zawa ga nonla zawa ni ni kor ma suba ten ji eri is jai josur ji kor sir zai ma suba ten ji eri is ba ina ta nga so long de goma nam hi eri ta ten ji mare is ta jin zai kar re ze ba ina ta ju ji ka sa la shatang ka nga so ani chi de so go jai josur ji na ya shichip yana shi zamba dhendri chi tanju kasil ten yore is ten yore is ten yore is ta te kandre re is na tanju ku cawa rang na na minta te ta nyechi na tenye rang dhatunbi chingi li dang shepa dang yendang yungkun drewa dang nida pepi dhaya dang yen lar dal haji dang njedak nye ta dabo da gada jen ta tilang ju te ta nga hyun drepi njung se ni oya ta tsing deso ke zawe chani chari se dhili ta jayi yu suji na yashi zamba chi ta tenpa re is te ke nani chan misa ka minta te ta nye chi nye tenye rang dha thunbi se ya tenye rang dha thunbi se ya ne ta njulu ma na te ta nga xun rinpi njung se ya ta nde nying ane minta nga ma ka jinju ka dai xu chi ane shama ka chay te su suma ta rang da ta tsumba ya na ta manzu na ya ta ke cha la gyu de ki su chi ane njengi pa ta tenje ki na ya chi te ane santa nying na ta tanju ka tsa na su ba re es tenje yin ba yin za Ani shetan kala tuyam sambo chaga ta sandaga cawa gano na jay yosundi korla na cawa nini korla maso ba tenda jim maris ta wenja shetra ka ani rere yendo che sozo ka rere yendo ani jay yin juzo deso soma ten ani shetra ka goni ani sabo tenda jik tenpa ten ta sandaga cawa nini gano na ta teza masa wari ani chua samba de kaan re se na tini lichi juenbi wangbo tang kani sayi mengu nini gano na अनि लादेन जे कोरला ता जाजो द तेजो तेसो ते अनि युते निग न सो सो छिने ते रे से ते तेरे ता ते आ न सो रोन दि गोमा गन न ता जो खि जान न बजी छादे बारे ता लिजे जे बि ओबो गन न ला शतांग लिजे जे बि ओबो ते ता सज बा ग ता अनि दोंडे न बजी छादे बारे ते इन र ता लिजे जे बि ओबो गन न लादेन जे कास ला चरे से द ता लादेन जे छे दु बो द को रे रे रे रे न को निन जे बा माजे Ani che te so ke ten jun ju su te kanta yin pa shi zamba chi Ani za krong Ani tung ni ko ma Saka tozi ten pa nzaba naba jin zeyo re Re de wen chan Ta ten ju ju su re re yin de Te so jun ngo dang Ani te so jun nansi ki chibra dang Pe je da jibi go ni ten re si bo chi ten yo re san ten yo ma re Ma re de wen chan Le je jen bi wang bo go na Misa ke che re san la den je che gan na na ta dāyī yōsō tēsō tē, tā hācāngi tā kāsē gōni tēngi rēs sāsā kāpā tāntā tā ngā tā nā mā rā gā tā ādā tā mē rā tā rēs sēni cī kāsō mbō gā tā kāsē bō gōni tēngi rēs tō chē rēsē tē lī tā jīwān gā nō ngā lā tēngi kāsē lā dāyī yōsō tē sī bō chī tēngi rēs wēn chā tēngi yōsō tē tē cāngi nī hitā shīndi hiyo mā rē tēngi yīndi lō ndōn rā bō jī sē dīyā pā yī na jīwān gā nō ngā lā tēngi dāyī yōsō tē nī sā bō shī nī tēngi pā tāng kāne sā yī mē nō gā nō ngā लादन के टेंज जो सो के ता नासे की छपर पेजे ता जीबी को ने सपोर्ट दिन पा ओ ता टेंज जी जेस तीन दिन ता यु टेनी छ गों रबो जी छ डिगना अने लादन जो जाजो टेंज जो देसु छमा ता तोस जी देने छ छ छ थु छ छ खसो बो रबो जी रि जो तप ओ ता टेंज जी छ दे रिस ओ ता देसु ते अने फों दु गोमा हा ग नान दंगा छ ता सही जी को जो ट्वा देसु के ता सही नो दिन रबो जी ओ ता टेंज जी ता तरे को नो दिन नि को नो ना छ मा हिया दे चेरे से दे ता शतान का ladeen ji korandu ta sanji baga ta yungu nol tozi ji yang nyora chishin rabu ji dang tozi ji karisa gurugu ta kanin gizong rabu ji zige yori tenyang zayi chani ani nai nyingba dang nai yiba tenyi ngi chibar tenyi nai dhamba saya da kanri yinba tenyi tsaga laso ba tesu susu ka nansi ki chibar tesu gu korla ani ngay ji ta datima tenyi dati ji yung rangan ji reji kenbu tesu gu gongba yitang ga tela tōzi tōzi yāng mṛndāwa tēnā yōng gyōrī tēnā yōng bā yāng zā tā tēsō lā chā nā bō tī pā shēni sāmo rā jī zōgī na tōzi jī yāng nyō rā mā bō jī yōng gyōrī tēnā yōng bā yāng zā tē kā nē kī zō nā bō jī zō gyōrī tēnā yōng dī lō tā nē kā sī lā tā yāng lā dēn jī nā yī gā nō tā nā yī nī bā tā nā yī yī bā dā mbā tēsō gā tā nā sī kī chī pā nā bō tī kā nē shī nī jī gī bā Ani tenye tsake saya tiga, ani ko chishi nabu di kandaya pa ta, deso de maa yang dosi shiradu pamni sakhan nabu ji dosi ji, ten eto dani maa shiwa tenye jingin. Ani tenye yu dila ta, nala ga chenye ji tenye yu su yenye pa. Ta, dedan, nre de, ani laden ga chenye yang ta, nganso shidanka la ta, sanjibak chetele, yang ji ngaro ko kura naba mandao go ni, ani chete so.